استاد ملک الشورا شری گرو گوبند سنگھ مہاراج جی دے پوتر زباندانی وچوں اے سویا یا اے رچنا اکال استک بانی وچوں سی جس دوارا قلم دے تنی شاعر اعظم مارتن ستگرو مارتن میں سورج ملک الشورا شاعراں دے استاد گرو گوبند سنگھ مہاراج صفات خوبیاں تے گناہ دے منبے گن ندان اکال پرکھ انترجامی دی حمد و سنا کردے نے جس طرح پہلے روپاں اندر آپ جی آپ گرو گرنتھ صاحب مہاراج اندر استت بیان دے آئے نے تیویں سمپورن روپ وچ جا کے بھی اسی ہی طرح اکال پرکھ دی مہما تے گناہ واد کردے نے ہے پرمیشر ہے اکال پرکھ سرشتی دے ساجنہار ہے کونو مکان دے بناون ہارے سانا مصور تیری رچنا اندر اس دھرتی اتے بےانت ملک نے چھتا ہے زمین ان ملکاں اندر آشا تے پاشا ویس تے دیس اتادت کئی فرق نے پر پامے اے درشتمان فرق نظر آندے نے پر اینا ساریاں دے ہردے اندر تیری اپما کرن دا چاؤ ہے میں ویکھدا ہاں اپنی بولی اندر تیری بخشی ہوئی سرت تے مت نال فرانس تے وسن والے فرانسیسی اہل فرانس برطانیہ چ رہن والے فرنگی اہل برطانیہ اپنی اپنی بھاشا وچ تیری اپما دا آشا ضرور بیان دے نے مکران دیش تے رہن والے تینوں دھیان دے نے اور تیری آگیا اندر ہی سارے چل رہے نے کیونکہ توں سب تو وڈا اے ناتھ اے تے ساری رچنا کریشن اپج خدائی لکائی سرشتی کائنات تیرے حکم وچ نتھی ہوئی ہے جیسا کہ پہلے روپ وچ فرمایا ہے آپ ناتھ ناتھی سب جا کی تیرے حکم وچ بدھے ہوئے فراسی فرنگی فرانسیس کے ترنگی مکران کے مردنگی اے جا ملکاں دے نام ہے جا ملکاں وچ وسن والے مکران کے مردنگی تیرے گیت گائیت ہے کسے نہ کسے ٹنگ نال تینوں آراد دے نظر پیندے نے باقی سطرہ اندر بھی حضور ایسا ہی فرما دے نے پکھری کنداری گور گکھری گردیجا چاری کئی کئی لفظاں دا مختصر لفظ لیا گور مینز گور کے کی کندھار وچ رہن والے کی تبت وچ رہن والے کی نیپال دے گور کے سب تینوں آراد دے نے پور پلاؤ کام روپ او کماؤ کام روپ آسام دا ایک ضلع ہے اتھے رہن والے لوگ بھی تینوں آراد دے نے تے توں ہر جگہ ہر سمے پورن سمپورن ہیں ویاپک ہیں اومنی پوٹینٹ ہیں اومنی پریزنٹ ہیں سرو جگہ ویاپک بھی ہیں تے سرو شکتیمان بھی ہیں سرو ٹھور میں براجے جہاں جہاں جائیت ہے انت وچ سجدے وچ آندے نے سیس چکاندے نے ادب نال چوکے آندے نے میں کس کس دا نام لواں کس کس خطہ زمین دا نام لواں تے اتھے وسن والے واسیاں دے نام لواں اے پرم شکتیوان اے پرتاپ شیل ستگرو اکال پرکھ پورن پرتاپی جنتر منتر تے اتاپی ناتھ تینوں کوئی جنترا منترا نال بھی پا نہیں سکدا
तू इना तो भी बाला त्रही है पूर्ण प्रतापी जंतर मंत्र ते अतापी नाथ अतापी तो मुरादे ताप साधन वाले तप साधन वाले तूणिया ताउन वाले सब तेरी वड़ियाई कर देने पर कीर्त तिहारी को न पार पाइया पै तेरी उपमा तेरी वड़ियाई करदियां करदियां भी कर नहीं पांदे तां मैं भी तैनू चुकदा हां दूसरे प्रमाण विच आखदे ने चाओ दर्सांदे ने अपने परमेश्वर दे यस कहण दा आप जी फरमांदे ने जे कदी सारी खुशकी रब्बाए मस्कून ए सारी अर्थ जो है एक कागजात दा रूप धारण कर लवे कागजां दे पलंदियां च बदल जावे होर की लैणा है दैबी आवा ते आखन लगे जितना सृष्टि उत्ते पानी है दरिया नहरां कसियां जौहर तालाब सागर समुंदरां दा जितना पानी है हे परमेश्वर ए स्याही दा रूप अख्तियार कर जावे तू वड्डा दाता है ते वड्डियां गुणां दा मालिक है दुनिया ते जितने कागजात अज तक बने ने पेपर मिलां कोलों ये थोड़े ने तेरे गुण लिखण लई फिर आवाज ने कहा की चाहना है ते गुरु साहब जी कहंदे ने सारी धरती कागज बन जावे सारा सृष्टि दा पानी मस बन जाए इंक बन जाए स्याही विच बदल जाए तेरे गुण लिखण वास्ते तैयारी है होर की लेना है ते होर हजूर कहंदे ने जितनी नबातात है वनस्पति है बोटनी है सारी ही कलमा दी शक्ल विच बदल जावे कागद दीप्स कागद कई जगह जाल दी जगह दद्दा लगा है तो खैर मतलब इसका कागज तो ही है बोली दी रूपरेखा भी बदलती रहती है जिमें बाबे नानक दे वेले गोश नू गोश कहा है पर मतलब इहदा कण तो ही है यक अर्ज गुफ्तम उदो जजे पैर नुकता नहीं सी हुंदा जजा ही हुंदा सी बोली दा स्वरूप हुण बदलिया है अर्ज नूं जे अर्ज किया जावे ते कोई भुल नहीं होया करदी यक अर्ज गुफ्तम पेश तो उदो पेस लफ्ज सी हुण सत्ते दे पैर च नुकता भाषा वालिया ने वधाया है यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करतार इत्थे लफ्ज़ गोस होवेगा गोस कोई फारसी दा लफ्ज़ नहीं है क्योंकि सियाने पुरशां ने सिख मिशनरी कॉलेज दे दानिया ने गुरु नानक यूनिवर्सिटी वालिया ने पंजाब यूनिवर्सिटी वालिया ने जदों इस तरह दे लेख कढे ने तां उन्हां ए गाइडेंस देण दा यतन कीता है ममकन है किसी नूं फिट आवे जां ना आवे पर साहतकार ए गल मनदे ने कि उदों बोली दी रूपरेखा होर सी यक अर्ज गुफ्तम पेश तो दरगोश कुन करता इस तरह आंदा है अगे चलो तो गुरु साहब जी कागज नूं कागद वरतदे ने आदि गुरु ग्रंथ साहिब विच वी कई जगह वरत्या है नानक कागद लखमणा श्री राग शब्द दी चौथी कड़ी दी इक तो नानक कागद लखमणा मतलब है गुरु नानक देव जी कहंदे ने कि लखामन कागजात होवन नानक कागद लखमणा पढ़ पढ़ कीचै पाए मसू तोटना आवे मसू मीन स्याही लेखन पाउन चलाए लेखन मैंने कलम हवा दी तेजी नाल कलम चले इथे गुरु गोबिंद सिंह महाराज भी ऐसा ही फरमाते ने कि कागद दीप सभे करके दीप मैंने बर्रे आजम जितने एक खंड ब्रह्मांड ने कागद दीप सभे करके और सात समुद्र न की मस कह हो गुरु साहब जी की कविता का जो खुलासा है उभार है ये हर जगह पढ़ो तो इदा का होगा जिमें पर्वत की कुख चो चश्मा फुटदा है उछलदा कुदा अचकेरियां करदा उलार खांदा तो हर कविता महाराज दी ऐसी है जिमें जाप साहब के अनेक संत ने अजय अलय अपै अभू उजू अनास अकाश धनपन इस तरह न तो सारी कविता महाराज दी इस तरह नाल उछाले लैंदी है जुरत दर्शांदी है शजाज दर्शांदी है उलर उलर तुरदी है कागद दीप सबे करके अरसात समुन्द्र की मस कह हो काट बनास्पति सगरी लिखवे उनके लेखन काज बनाए हों सात सुपी बक्ता करके जो कोट गणेश के हाथ लिखाए हों भाव की है कि महाराज कहते ने सारी धरती कागज बन जाए
ਸਾਰਾ ਪਾਣੀ ਸਿਆਹੀ ਬਣ ਜਾਏ, ਜੰਗਲਾਤਾਂ ਦੇ ਜੰਗਲਾਤ ਲੇਖਣੀਆਂ ਬਣ ਜਾਣ, ਕਲਮਾਂ ਵਿਚ ਬਦਲ ਜਾਵਣ, ਤੇ ਤੇਰੇ ਗੁਣ ਫੁਣ ਆਖੇ ਕੌਣ? ਕੋਈ ਸੀਮਤ ਮਤ ਵਾਲਾ, ਮਹਦੂਦ ਅਕਲ ਵਾਲਾ, ਲਿਮਿਟਡ ਬ੍ਰੇਨ ਵਾਲਾ ਨਹੀਂ, ਵਿਦਿਆ ਦੇ ਅਵਤਾਰ। ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਤੇ ਕਿਤਨਾ ਚਿਰ ਕਹਿੰਦੇ ਜਾਣ ਤੇਰੀ ਵਡਿਆਈ ਨੂੰ? ਤੁਕਾਂ ਵਿਚ ਮਹਾਰਾਜ ਦਰਸਾਉਂਦੇ ਨੇ ਕਿ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ, ਸਾਰਸਵਤੀ ਸਰਸਵਤੀ ਦਾ ਮੁਖਫਫ ਹੈ, ਸਰਸਵਤੀ ਤੋਂ ਵਿਦਿਆ ਦੀ ਦੇਵੀ ਹੈ, ਇਹ ਤੇਰੇ ਗੁਣ ਗਾਵੇ ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ। ਕੌਣ ਤੇ ਕਿੰਨਾ ਚਿਰ ਕਿਸ ਤੇਜ਼ੀ ਨਾਲ ਲਿਖੇ? ਜੁਗ ਕੋਟ ਗਣੇਸ਼ ਕੇ ਹੱਥ ਲਿਖੇ ਹੋ ਗਣੇਸ਼ ਜੀ, ਕਰੋੜਾਂ ਯੁੱਗ ਤੇਰੇ ਗੁਣ ਲਿਖਣ ਵਾਸਤੇ ਲਾ ਦੇਣ। ਸਰਸਵਤੀ ਬੋਲੇ ਗੋਇਆ ਹੋਵੇ, ਬਿਆਨ ਕਰੇ ਤੇ ਸਾਮਾਨ ਪਹਿਲੇ ਦੇਖ ਲਿਆ ਹੈ। ਗੁਰੂ ਜੀ ਕਹਿੰਦੇ ਨੇ ਫਿਰ ਕੀ ਨਤੀਜਾ ਨਿਕਲ ਸਕੇਗਾ? ਸਾਰਸਵਤੀ ਬਖਤਾ ਕਰਕੇ ਜੁਗ ਕੋਟ ਗਣੇਸ਼ ਕੇ ਹੱਥ ਲਿਖੇ ਹਾਂ ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ ਹੇ ਅਕਾਲ ਪੁਰਖ ਅੰਤਰਜਾਮੀ। ਕਿਰਪਾਨ ਸੂਚਕ ਹੈ ਕਿ ਤੇਰੀ ਵੀ ਸ਼ਕਤੀ ਲੈ ਕਰਨ ਦੀ ਵੀ ਹੈ। ਤੋ ਇੱਕ ਸੰਸਾਰੀ, ਇੱਕ ਭੰਡਾਰੀ, ਇੱਕ ਲੈ ਦੀਵਾਨ, ਲੈ ਮੀਨਸ ਲੈ ਲੈਣ ਦੀ ਬਾਣ ਹੈ, ਆਦਤ ਹੈ, ਯਾਨੀ ਮ੍ਰਿਤੂ ਕਰਨ ਦੀ ਵੀ ਤੇਰੇ ਵਿਚ ਹੀ ਸ਼ਕਤੀ ਹੈ, ਹੋਰ ਕੋਈ ਮਾਰ ਨਹੀਂ ਸਕਦਾ। ਤੋ ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ, ਬਿਨਤੀ ਤੋਂ ਮੁਰਾਦ ਇਜਤ ਇਨਕਸਾਰੀ ਨਿਮਰਤਾ, ਬਿਨਾ ਤੇਰੇ ਅੱਗੇ ਸਜਦਾ ਕੀਤੇ ਹੋ ਸਿਰ ਝੁਕਾਇਓ ਕੋਈ ਗੱਲ ਬਣ ਨਹੀਂ ਸਕੇਗੀ। ਕਾਲ ਕਿਰਪਾਨ ਬਿਨਾ ਬਿਨਤੀ ਨਾ ਤੋ ਤੁਮ ਕੋ ਪਰ ਲੈ ਕਿਰੀ ਜਾਏ ਹੋ, ਤਿਲ ਮਾਤਰੇ ਵੀ ਤੇਰੇ ਗੁਣ ਨਹੀਂ ਬਿਆਨ ਕਰ ਸਕਣਗੇ। ਤੋ ਅੰਤ ਫਿਰ ਇਹੋ ਕਹਿਣਾ ਪਵੇਗਾ ਕਿ ਕੀ